0: को चाँजो पाँजो मिलाउनु पर्छ। आम बस्ती टोल समुदायमा एसेम्बर पोइन्ट तोक्नुका साथै इमर्जेन्सी सेन्टरको व्यवस्था गर्नुपर्छ। प्राथमिक उपचार र एम्बुलेन्स सेवाको व्यवस्थाका अतिरिक्त भूकम्प निरोधक घर निर्माणलाई अनिवार्य गर्नुपर्छ। बाढ़ीको पूर्व सूचना दिने प्रणाली स्थापना गर्नुपर्दछ।
1: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 सहरी चौकी बिराचो 98-520-33-908

साथीवाला फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो शहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

साथीबाट फूड प्रोडक्टका उत्पादनहरू भुजिया दाल मोट मटर फ्राई चिप्सको सफलता पछि चादनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाउ। साथीबाट फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9825

पवित्र जल सुन्दरहरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा, स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु। तपाई नि

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

सफा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि ढुकै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड
3: स्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेका दस मोरन अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्गेलद्वारा सम्पूर्ण स्त्रीरोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेटरोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नसारोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर हिरालाल सहनी एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर मनोज गोलाखे मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीता मण्डल एमबीबीएस एमडी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर राकेश मण्डल एमबीबीएस एमडी वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट ब्लड प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर इक्वाल अहमद एमबीबीएस एमडी वरिष्ठ युरोसर्जन तथा मूत्र रोग विशेषज्ञ प्रत्येक शनिबार।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्पे ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9825

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 0215460666, मोबाइल 9840829972, प्रहरी चौकी विराट चौक 9852033908, इलाका प्रहरी कार्यालय बेलबारी 9852901137, सुकुना हस्पिटल विराट चौक 0215460786, एम्बुलेन्स 9852054886, रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: त्यो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्यो होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुछो ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

0: सुसेनी समय सूचक यो जनमन को बोली रेडियो सुसेनी को समय हो यति बेला दिउँसो को 2 बजे को छ
1: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्ज मा जनमन को बोली रेडियो सुसेनी
2: अत्यंत जरूरी फोन नंबर सुंदर हरिच दम कल फोन नंबर 021-545-6666 मोबाइल 98-41-82-79-72 प्रहरी चौकी बीरा चौक 98-520-31-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हॉस्पिटल बीरा चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
3: लुगा लगाओ गाड़ी चढ़ने ठाउँ सम्म जाओ गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोला दाई के गुनगुनाइरहेको
3: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्यो होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुछ्ने ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुछ्ने ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल, मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525005।

0: बटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

जो 0142 46 786 एम्बुलेंस 98524 86 रेडियो सुशली द्वारा जनहित में जारी।

साथीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीबाट फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: 16601340 98015712236 16601
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: कोभिड-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601360 र एमसेल प्रयोगकर्ताले 98015712236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16601360 तथा 98015712236

0: ओए बैट
1: के
0: त्यो चस्मा के छ जुन ममा छैन आस्मा खाली त्यसलाई मात्र साइड आन्छ
1: ब्रो चस्मा
2: भोलिदेखि म पनि चस्मा हराउँछु
1: ल ल
0: ए आस्मा तिमीले तिमी हाम्रो साथमा
3: लिसन बॉयज जसले मलाई त्यो चस्मा मिलाउँछ नि त्यसको लागि एउटा स्पेसल सरप्राइज
0: कस्तो सरप्राइज
3: I'll let you know later. Let's go, girls.

0: पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543353। पवित्र जल भएपछि म त ढुक्क छु। तपाई नि
1: महासंचार प्रस्तुत गर्दछ
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: कर लागू नगर्ने घोषणा गर्नुभएको हो। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीसँगको परामर्शपछि शिक्षा र स्वास्थ्य समता शुल्क तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले लेख्नु भएको छ, निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो। यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ। जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भन्दै प्रधानमन्त्री शाहले आफूहरूको मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले तयारी पोसाक उद्योगले भोगिरहेका समस्याहरू समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। सो क्रममा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको वर्तमान अवस्थाबारे जानकारी समेत लिएको नेपाल तयारी पोसाक उद्योग संघका पशुपति री पाण्डेले जानकारी दिनुभएको छ। अर्थमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको कैंची स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार, तयारी पोसाक उद्योग समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता शीर्षकमा हिमालय टाइम्सले खबर छापेको छ।
1: घोषणा अनलाइन सेवा अफलाइन शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। शान्तिनगर स्थित काठमाडौँ महानगरपालिकाको 31 नम्बर वडा कार्यालयमा दुई दिन यता वृद्ध वृद्धाको चहल पहल बढ़ी छ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै वृद्ध वृद्ध सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नवीकरण गर्न पुग्ने गरेका छन्। 85 वर्षीय सावित्री देवी उदास श्रीमानसँग सोमबार बिहान 11 बजे वडा कार्यालय आइपुगेकी थिइन्। परिचय पत्र नवीकरण बारे चासो राख्दा कर्मचारीले सिस्टम डाउन भएको जवाफ दिए। सिस्टम चल्ने आशमा सावित्री देवी दिनभर वडा कार्यालयमै बसिन्। छिनछिनमा कर्मचारीलाई सोधिन्, अब त सिस्टम खुल्यो होला नि? कर्मचारीले जवाफ दिन्थे, खुलेको छैन आमा। अपरान्न 3 बजेसम्म पनि सिस्टम नखुलेपछि उनको प्रतिक्रिया थियो, कस्तो सिस्टम हो यो, यत्रो बेरमा पनि नखुल्ने। उनी वृद्ध भत्ता नवीकरण गर्न वडा पुगेको दोस्रो दिन थियो। परिचय पत्र नवीकरणकै लागि गत शुक्रबार पनि उनी वडा कार्यालय पुगेकी थिइन्। पुरानो बानेश्वरबाट दुई छोरी सहित आएकी 78 वर्षीय नर्मदा देवी शर्माले सोमबार वडा कार्यालय मा करिब 4 घण्टा बिताइन्। घुँडाको समस्याले हिँडडुल गर्न गाह्रो हुने उनलाई दिनभर कुर्नु सकसपूर्ण थियो। हुन्छ होला भनेर बस्यौं, उनले भनिन्। 4 घण्टा बसिसकेपछि आज हुँदैन भनेर फर्काइदिए। फेरि कहिले आउनुपर्ने हो? उनी एक्लै वडामा आउन सक्दिनन्, यहाँ आउन साथ दिने, अरूको समय मिलाउनु पर्छ। डिजिटल नेपालको अवधारणा अगाडि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा शुरू भएको छ। अनलाइन फारम, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोकका प्रणाली जस्ता सेवा शुरू गरिएका छन्। यसले पारदर्शिता बढ़ाउने, बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालय धाउन नपर्ने अपेक्षा गरिएको छ। रासोपा सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 कार्यसूचीमा डिजिटाइजेशन र सरकारी निकायमा सूचना प्रविधिको प्रयोग वृद्धि पनि छ, तर व्यवहारता भने निकै कठिनाई भोग्दै आएका छन्।
0: जलन अस्पताल घोषणामै सीमित, स्वदेशमै सहज र पूर्ण उपचार नहुँदा मारमा बिरामी शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। नेपालमा पछिल्ला वर्षहरूमा भएका जलनका घटनै पछि सरकारी स्थलबाट घोषणा हुन्छन् अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने र सोही स्तरको सेवा प्रदान गर्ने, तर घोषणा अनुसार काम हुन सकेको छैन। महँगो मानिने जलनको उपचार स्वदेशमै सहज र पर्याप्त पाउन नसक्दा बिरामी र आफन्त मारमा पर्दै आएका छन्। गत असार अन्तिम साता मात्र काठमाण्डुमा आत्मदाह गरे प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा ज्यान गयो। त्यसपछि आत्मदाह प्रयासका 5-6 वटा घटना भएका छन्, जसमा 2 जनाको उपचारका क्रममा ज्यान गएको छ। यसपटक पनि सरकारले विगतमा जस्तै अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माणको घोषणा गरेको छ। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सार्वजनिक गरेको वाचा पत्रमा पनि साथै प्रदेशमा जलन अस्पताल निर्माण गर्ने भनिएको

0: छ। निर्वाचनमा करिब दुई तिहाई बहुमत पाएपछि राष्ट्रपा नेतृत्वमा सरकार बन्यो। सरकारले जारी गरेको श्री 100 कार्यसूचीमा पनि जलन अस्पताल निर्माण गर्ने भनिएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा पनि जलन अस्पताल किर्तिपुरको क्षमता विस्तार गर्ने भनिएको छ। त्यस्तै वीर अस्पतालमा रहेको जलन उपचार सेवाको क्षमता पनि विस्तार गर्ने उल्लेख गरिएको छ।
1: नेपालको संविधान 2072 सेनाको जिम्मेवारी प्रष्ट तोकेको छ। नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने कार्य नेपाली सेनाको हो। तर संविधानमा उल्लेख छ तर पछिल्लो समय सेनाले विकास निर्माणका कामदेखि रूग्ण उद्योग संचालनमा समेत हात हालेको छ। काठमाडौँ तराई द्रुत मार्गको ठेक्का लिएर निर्धारित समयमा पूरा गर्न सकेको छैन, जसका कारण लागत वर्षेनी बढ़िरहेको छ भने पटक पटक म्याद थप्दै जाँदा सेना विवादमा परेको छ। पछिल्लो पटक सरकारले वर्षौंदेखि बन्द हेटौँडा कपड़ा उद्योग पुनः संचालनको जिम्मा पनि सेनालाई नै दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रूग्ण अवस्थामा रहेका अधिकांश सरकारी उद्योग संचालन गर्ने नीति लिएका छन्। संचालनको जिम्मेवारी उनले सेनालाई नै दिने गृह कार्य गरिरहेको विश्वस्त स्रोत बताउँछ। तर चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय प्रष्ट आएको छैन। बरू सरकारले बिना शीर्षकमा राखिएको बजेट रूग्ण अवस्थामा रहेका उद्योग चलाउने सम्भाव्यता अध्ययनमा खर्च गर्न खोजेको देखिन्छ। काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै बालेन सेनासँग निकट थिए। मेयरको शपथ लिएपछि उनी बधाई थाप्न सैनिक मुख्यालय पुगेका थिए। गत वर्ष भदौ 23 र 24 जेएनजी आन्दोलनपछि उनी सेनासँग थप निकट भए। आन्दोलनकारीलाई सेना प्रमुखसँग वार्ता गर्न आह्वान गर्ने उनै थिए। अन्तरिम सरकार निर्माणका क्रममा पनि सेना उद्योगसँगै परामर्श गरेर अघि बढ़ेको थियो। प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाई मतसहित बालेन प्रधानमन्त्री बनेपछि सेनासँगको सम्बन्ध झन नजिकियो। सेनाप्रति धेरै नै भरोसा राख्दै आएका प्रधानमन्त्री बालेनले रक्षा मन्त्रीको जिम्मेवारी सहित आफैले राखेका छन्। साथै राजनीतिक नियुक्तिमा समेत पूर्व सैनिक अधिकारीलाई पनि सारेका छन्। सेनालाई थप जिम्मेवारी दिने क्रममै सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः संचालनको जिम्मा सेनालाई सुम्पिएको पूर्व सैनिक अधिकारीहरू बताउँछन्। पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधान भन्नुहुन्छ, सेनाले जिम्मा लिएको योजना असफल भयो भने सेनामाथि भ्रष्टाचार र असक्षमताको प्रश्न उठ्छ। मूल जिम्मेवारी भन्दा बाहिर गएर सेना उद्योगपति ठेकेदार जस्तो बन्नु हुँदैन। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई छ, उद्योगको जमीन सरकारकै रहने गरी निजी क्षेत्रले संचालन गर्ने विधि उपयुक्त हो। जे काम गरे पनि विज्ञताका आधारमा हुनुपर्छ। सेनालाई उद्योग संचालनको जिम्मा दिएर पार लाग्दैन। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत भन्नुहुन्छ, सरकारको निर्देशन बमोजिम नेपाली सेनाले मेसिन मरमत सम्भार परीक्षण उत्पादन र प्राविधिक जनशक्तिको प्रयोग गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी लिएको हो। बालेनले पूरा गर्दैछन् उद्योग चलाउने सेनाको इच्छा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: आन्दोलनका अग्रणी नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रख्यात साहित्यकार विश्वेश्वर प्रसाद बीपी कोइरालाका 45 स्मृति दिवस आज बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली कंग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक शैक्षिक र नागरिक संस्थाले उहाँको राजनैतिक वैचारिक र साहित्यिक योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धांजली सभा, पुष्पाञ्जली अर्पण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन्। नेपालमा लोकतन्त्र स्थापनाको संघर्ष, राष्ट्रिय मेलमिलापको अवधारणा, लोकतान्त्रिक समाजवादको दर्शन र नागरिक स्वतन्त्रताको पक्षमा जीवनभर अडिग रहनुभएका बीपी कोइराला आज पनि नेपाली राजनैतिक इतिहासका सर्वाधिक प्रभावशाली व्यक्तित्व मध्ये एकका रूपमा स्मरण गरिनुहुन्छ। बीपी कोइरालाको 45 स्मृति दिवस आज हिमालय टाइम्सले खबर लेखेको छ।
1: ब्याङ्क कर्जाको ब्याजदर 5% झर्यो, आर्थिक अभियान दैनिकले यो खबर छापेको छ। आर्थिक तरलताका कारण निक्षेपको ब्याजदर निकै घटाएका वाणिज्य ब्याङ्कहरू 5% आसपासको ब्याजदरमा पनि कर्जा दिन सक्ने भएका छन्। निक्षेपको ब्याजदर घटाउँदा ब्याङ्कहरूको लागत कम भई आधार दर बेस रेट घटेकाले कर्जाको ब्याजदर पनि कम गर्न सक्ने भएका हुन्। वाणिज्य ब्याङ्कहरूले साउन महिनाका लागि प्रकाशित गरेको मासिक ब्याजदर अनुसार उनीहरूको औसत आधार दर 4.5 2.94% में झरेको छ। 2082 असारमा ब्याङ्कहरूको औसत आधार दर 5.41% थियो। राष्ट्र ब्याङ्कको आधार दर निर्धारण सम्बन्धी कार्यविधि अनुसार ब्याङ्क वित्तीय संस्थाहरूले आफ्नो लागतमा 0.75% प्रतिफल जोडेर आधार दर निर्धारण गर्दछन्।
0: २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा 32 सीट जितेर पनि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याजिक नम्बरको मद्दतमा ठूला दललाई नचाउँदै झण्डै 18 महिना सरकारको नेतृत्व गर्नुभयो। तर 2081 असारमा नेपाली कंग्रेस र नेकपा एमाले मिलेपछि उहाँ विपक्षी कित्तामा पुग्नु भएको थियो। त्यसपछि 25 वटा साझा वामपन्थी घटक र एकीकृत समाजवादीसँग एकता गरी नेपाली कम्युनिष्ट पार्टी नेकपा बनाएर चुनावी मैदानमा उत्रनु भएका प्रचण्डलाई पछिल्लो निर्वाचन राष्ट्रिय राजनीतिमा जम्मा 17 सीटमा सीमित गरिदिएको छ। केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले करिब 2/3 नजिकको वर्चस्व कायम गर्दा प्रचण्डको जादू सकिएको विश्लेषण गर्न थालिएको थियो। तर संघमा निकै कमजोर बनेको त्यही नेकपा र संयोजक प्रचण्ड फेरि प्रदेश राजनीतिमा किङ मेकर बन्ने देखिएको छ। प्रदेश सरकारको कार्यकाल करिब 1 वर्ष बाँकी रहँदा कंग्रेस र एमाले बीचको पूर्व सहमति भत्किएपछि दुवै दल फेरि सरकार गठनका लागि नेकपामै भर पर्ने देखिएको छ। आजको हिमालय टाइम्सले यो खबर छापेको छ।
1: नेपालका जलविद्युत कम्पनीहरू बीच एकअर्काको शेयर खरिद गर्ने वा क्रस इन्भेस्टमेन्टको प्रवृत्ति तीव्र हुन थालेको छ। पछिल्ला दिनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचीकृत तथा निर्माणाधीन जलविद्युत कम्पनीहरूले अन्य जलविद्युत आयोजनामा रणनीतिक लगानी गर्ने निर्णय सार्वजनिक गरिरहेका छन्। लगानीको यस्तो प्रवृत्तिले जलविद्युत क्षेत्रमा वित्तीय सहकार्य, जोखिम व्यवस्थापन र दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने नयाँ अभ्यासको संकेत गरेको छ। क्रस इन्भेस्टमेन्टमा आक्रामक बन्दै जलविद्युत कम्पनी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
0: कुनै पनि पूर्वाधार निर्माणको अन्तिम भुक्तानी हस्तान्तरण उद्घाटन र सञ्चालन अघि अनिवार्य रूपले तेस्रो पक्ष प्राविधिक परीक्षण गर्नुपर्ने कानूनी व्यवस्था छ। तर व्यवहारमा त्यस्तो नहुने देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्र कार्य सञ्चालन नियमावलीले हरेक ठूला आयोजनाको प्राविधिक परीक्षण गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। केन्द्रले ठूला आयोजना परीक्षण गर्न कसैको स्वीकृति नलिई आफ्नै सक्रियतामा गर्न सक्छ। तर आयोजना सम्पन्न गर्ने पक्षले सतर्कता केन्द्रलाई सम्पन्न भएको कामको जानकारी नदिँदा परीक्षण गर्ने स्थिति नै हुँदैन। पूर्वाधार लगायत कुनै पनि क्षेत्रको निष्पक्ष परीक्षणका लागि विश्वभरि नै तेस्रो पक्ष परीक्षणलाई निष्पक्ष, भरपर्दो र विश्वासिलो मानिन्छ। तर निर्माण सम्पन्न आयोजनाको तेस्रो पक्ष प्राविधिक परीक्षणै नगरी हस्तान्तरण, उद्घाटन तथा सञ्चालन हुने गर्दछ। तेस्रो पक्ष प्राविधिक परीक्षण नहुँदा अनियमितता, न्यून गुणस्तर र सार्वजनिक सम्पत्ति दुरूपयोग हुने जोखिम उच्च रहन्छ। अरबौंका आयोजना हुँदैन तेस्रो पक्ष परीक्षण शीर्षकमा गोर्खापत्रले खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। कांग्रेस र एमाले बीच करिब दुई वर्ष अघि बनेको केन्द्रदेखि प्रदेशसम्मको सत्ता गठबन्धन भत्किन थालेपछि कोशी प्रदेशको राजनैतिक फेरि तरंगित बनेको छ। सुदूरपश्चिम कर्णाली र बागमतीपछि कोशीमा पनि सत्ता समीकरण फेरि नै चर्चा चुलिए पनि त्यहाँ संविधानको धारा 168(5) बमोजिम बनेको सरकारका कारण अन्य प्रदेश जस्तो सरकार परिवर्तनको प्रक्रिया सहज देखिँदैन। यही संवैधानिक व्यवस्थाले कोशीको राजनैतिक बहसलाई थप पेचिलो बनेको छ।
2: संसद बैठकमा पार्टी सभापति, संसदीय दलका नेता, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थिति निकै पातलो देखिएको छ। संसदको प्रमुख जिम्मेवारी बोकेका शीर्ष नेतृत्व नै महत्वपूर्ण बैठकहरूमा अनुपस्थित हुने क्रम बढ़ेको संसद सचिवालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।